मेरा सबै खुसीहरू कारण स्पष्ट छन्, अरू केही चाहन्न जीवनको यो बाटोमा, तिमी रहिदेऊ मेरो केवल साथमा। राम तिम्रो आउँदा मुटु मुस्कुराउँछ, याद तिम्रो आउँदा समय रोके लाग्छ, संसारले जेसुकै भनिरहोस् आज, तिमी नै हो मेरो प्रेमको आवाज।

0: सिसी आयो कमल डिसी पिएरको सिसी आयो कमल डिसी पिएरको सिसी आयो कमल डिसी बर्दियाको बाघ आयो बर्दियाको बाघ बर्दियाको बाघ आयो बर्दियाको बाघ अब सबै गुन्जेहरू
1: साइड
0: ला मेरो बर्दिया तिम्रो रूपले कान्छी चोरिया

0: वर्ष लग परेको गर्थन पहिला गाडी, पाँच वर्ष लग परेको गर्थन पहिला गाडी। मान्छे बोलाएपछि कस्तो के लाग्छ र खै
1: सबै कुञ्चहरू सबै लाग्छ।

पिएरको सिसी आयो कमल दिसी, पिएरको सिसी आयो कमल दिसी, पिएरको सिसी आयो कमल दिसी, बन्दियाको बाहक आयो बन्दियाको बाहक, बन्दियाको बाहक आयो बन्दियाको बाहक, अब सबै गुन्जेहरू साइड ला, अब सबै गुन्जेहरू साइड ला, अब सबै गुन्जेहरू साइड ला।

रोज सेनातिर भर्ना खोज्यो के छ तेरो सोच हामी कतै लड्नलाई जान इच्छा त मेरो सेनामै हो काम गुलेली चलाउँछ बच्चादेखि बाउ हतियार चलाउँछु म

हाल 24 जयन्ती आन्दोलनका दिन काठमाडौँ कारागारबाट फरार भएका केही कैदीहरू अहिले तराई मधेसका केही क्षेत्रहरूमा देखा परेको जानकारी प्राप्त भएको छ।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामलीला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: होइन ए हजुर उठ्नुहोस् न भन्या टाइल मार्बल किन्न बिरासागर जाने भन्ने होइन र
5: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको भिपी स्टोर्स निर्माण होम डेकोरेट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
4: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ
2: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 98520161580 98421081 द्वितीय स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा
6: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस् प्रोप्राइटर दिपेन्द्र थापा दिपेन्द्र लेखापढी सेन्टर दिङला बजार भोजपुर सम्पर्क नम्बर 98 42 59 00 35
7: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध
8: आगो र वन ढेलोबाट होसियार बनाऊ
7: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जङ्गल जस्तो महत्वपूर्ण ताजा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ
8: साथै वन ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ
7: वन जङ्गलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ
8: मुठ बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जङ्गलमा नफालौ
7: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ
8: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ
7: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ
8: आगलागीबाट बस्न पानीको व्यवस्थापन दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ
7: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ
8: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ
7: प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय डिभिजन वन कार्यालय खादबारी
9: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना
1: एक नम्बर सुन र अस्थानी चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
6: दुर्गा ज्वेलरी उद्योग खादबारी एक बुद्ध टुर प्रोप्राइटर गोपाल विश्व जनक पौडेली सम्पर्क नम्बर
1: 029 560 248
6: 98 420 59 801
1: र 98 520

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग तिमी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठोघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702 98 4345 49 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ संखुवार सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332 98421-12-249।
4: आधुनिक खेती गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
5: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
6: हाते ट्र्याक्टर,
5: कुटानी पिसानी मिल,
6: चोकर ब्राउनी मिल,
5: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
6: घाँस काट्ने मेसिन,
5: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
6: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।
1: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
2: आजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
0: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दर भावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 0295-75-272, 9817-34-0051।
0: न्यू भीमसेन वस्त्रालय, 7-9 तुमिन चार शङ्खा सवार।
3: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसल नै किन?
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842-44-47-62।
3: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिनी तामाङ, सम्पर्क नम्बर 9804-5809-099। मिसन ट्रेडेन सप्लायर्स,
3: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। मिल है, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
4: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाटा, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाटा, जगदम्बा सुपर साइन जस्ता पाटा र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातारी 3 मङ्गलादेवी थान सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852-51-753 र 029560-553।
6: कुखुराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
7: त्यो थानबारीको टुडी खेल बस्तार छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
8: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिस्ता चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै दिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादारी सङ्खुवा सभा। प्रोप्राइटर बलराम कटुवाल। सम्पर्क नम्बर 9862-13-83-93। ईश्वरी कटुवाल 9842-10-76-29 र 029560-508। साथमा खानबारी एकको टोडी खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848-50-17-83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडिखेल बस्तारको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।
9: भान्जी, मामा नमस्कार, मेला जान लागे किन मामा?
1: मेलापात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
9: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइ हाल्छ नि गहना भने जसरी।
10: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
11: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, सङ्खसभा। सम्पर्क 9842636531, 9807013265।
4: पाँच खपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0249410188 र 9815536356।

0: विकसित तथा विद्वानहरू टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेन, नम्बरी सुन खरिद बिक्री गर्नु परेन अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेन। हामीलाई सम्झनु होला,
1: यहाँ अदर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमलिङटार खाद्य संस्थान अगाडि, सम्पर्क 029575045, 98426146156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन्ट पेन्ट गरेको पो त माने भन्याङ वर्कसपमा।
3: डेन्ट पेन्ट के हो यो डेन्ट पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन्ट पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादारी तीनको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422173। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन्ट पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

दर्पणबिन तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ विमलदा छेत्री र विष्णु माझीको समुदुर स्वरमा अनि युवराज भूषालको लय र सूर्य कुमार छेत्रीको उत्कृष्ट शब्द सृजनामा रहेको चर्चित नेपाली लोकदोहोरी गीत मनको ढोको

दर्शकबिन एकदमै मिठो गीत रहेको थियो, तपाईँहरूलाई पनि यो गीत मन पर्यो होला भन्ने आशा राखेको छु। तपाईँहरूले माया अनि साथ दिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। दर्शकले हाम्रो यस चैनलमा अझै पनि जोड्नु भएको छैन भने नेपाली गीत संगीतहरूको लागि हाम्रो यस सीआर इन्टरटेनमेन्ट युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र नजिकमा रहेको बेल आइकनलाई दबाई अल नोटिफिकेसन अन गर्नु पनि नजिकाउनुहोला। दर्शकिन अर्को भिडियोमा तपाईँहरूमा चाहिँ नयाँ गीतका साथ आउने वाचा गर्दै आजको यस विषयबाट म जीआर भट्ट पनि बिदा हुन चाहन्छु। नमस्ते।

0: पार्टीबास एफएम समय सूचक यो पार्टीबास एफएम को समय हो अहिले मध्याह्न 12 बजे
1: श्रोताहरू अब हामी प्रस्तुत गर्दै छौ केही आधुनिक गीतहरू।

यो संसार कस्तो विडम्बना सोच्ने आज कति धेरै माया प्रेममा फसेर केही समयमा भेट्छन् नलिन्छन् अचम्म लाग्छ यो संसारलाई देखेर तर पनि केही छैन आखिर यस्तै नै छ जिन्दगी कसैको जीवनमा मिलाप हुन्छ कसैको जीवनमा छुटछाडी पूर्वासी मिलाप हुन्छ यस्तै छ यो स्वार्थी संसार हो यस्तै छ यो स्वार्थी संसार।

भएको छु, भोलि छिट्टै मर्छु कि भने थोरै थोरै जिउने गरेको छु।

Bye.

0: トンズ26と申されます CGTV でレアコさん V+3% のウォーレンティーさらに立ち下がったのとキャッフェさじの 0% EMI コスビダーナグリカバイフクタウォールカップトゥウォールカップ CGTV チェンさんがいい頼むさあさんがいい
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामसा

0: नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपाको केन्द्रीय सदस्यका लागि भएको मतदान सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य छान्नका लागि भएको मतदान सकिएको छ। चितवनको भरतपुरमा जारी महाधिवेशनमा गए राती 12 बजेदेखि शुरू भएको मतदान आज दिउँसो सभापति रवि लामिछानेले मत खसालेसँगै सम्पन्न भएको हो। 4,311 प्रतिनिधि मध्ये विद्युतीय मतदान मार्फत 2,959 जनाले भोट हालेका छन्। 1,352 जना मतदानमा अनुपस्थित रहे। 900 जना केन्द्रीय सदस्यका लागि 384 जना चुनावी मैदानमा छन्। मतदान सकिएसँगै अब मतगणनाको तयारी शुरू गरिएको छ। केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भए लगतै आज अपरान्ह 4 बजेपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान शुरू हुने कार्यतालिका छ। सभापति रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। दोस्रो चरणमा खुल्ला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सह महामन्त्री र दुई महिला सह महामन्त्री पदका लागि चुनाव हुनेछ। ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 7 जनाको बयान सकिएर थुन्चेक बहस शुरू भएको छ। विशेष अदालतका न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा आज उनीहरूको बयान लिने काम सकिएसँगै बहस शुरू भएको हो। थुन्चेक बहस सकिएपछि अदालतले अभियुक्तहरूलाई धरौटीमा छाड्ने वा थुनामा पठाएर मुद्दाको पूर्वश्य गर्ने भन्नेबारे निर्णय सुनाउनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट छपाईमा 10,13 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो। यता नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामा राख्नुको कारणबारे सर्वोच्च अदालतले जवाफ मागेको छ। पौडेलकी पत्नी दो माया पौडेलले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र गृह मन्त्रालय लगायतका विपक्षीसँग लिखित कारण मागेको छ। अदालतले यो विषयमा छलफल गर्न आउँदो मंगलबार दुवै पक्षलाई बोलाएको छ। गएको सोमबार सुर्खेतबाट पक्राउ पर्नुभएका नेता पौडेललाई गैर कानूनी रूपमा थुनामा राखिएको भन्दै रिहाईको मागसहित रिट दायर गरिएको थियो। सर्वोच्चले पक्राउ गर्नुको आधार पेश भएपछि मात्रै यस विषयमा थप निर्णय लिने जनाएको छ। 6 दिनपछि बस्ने गरी आजका लागि बोलाइएको राष्ट्रिय सभाको

0: बैठक बस्दै नबसे स्थगित भएको छ। दिउँसो सभा एक बजेका लागि तय भएको बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको हो। संघीय संसद सचिवालयका अनुसार अब यो बैठक भोलि दिउँसो सभा एक बजे बस्नेछ। यसअघि गत असार पाँच गते राष्ट्रिय सभाको बैठक बसेको थियो। त्यसै गरी आजकै लागि तय भएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ। उता बजेटमा कुरा नमिल्दा लुम्बिनी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि सरेको छ। आज दिउँसो एक बजे तय गरिएको बैठक सभामुख निर्देशनमा अर्को सूचना नभएसम्मका लागि रोकिएको हो। आगामी आर्थिक वर्षको बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फका सांसदहरूले कडा आपत्ति जनाएका छन्। मन्त्रीहरूले आफ्ना क्षेत्रमा मात्रै बजेट थोपारेको र अन्य जिल्लाका जरूरी विकास योजनाहरू काटेको सांसदहरूको आरोप छ। यता सरकारले ल्याएको नयाँ बजेट असन्तुलित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपाले आज कर्णाली प्रदेश सभाको बैठक चल्न दिएको छैन। बजेटले जनताका आवश्यकतालाई सम्बोधन गर्न नसकेको प्रतिपक्षको ठहर छ। बैठकमा नेकपा संसदीय दलका नेता मंगल बहादुर साईले सरकारले बहुमतको आडमा प्रतिपक्षका सुझावहरूलाई बेवास्ता गर्न खोजेको आरोप लगाउनु भएको छ। प्रतिपक्षले बजेटमाथि पुनः छलफल गरेर कमजोरी नसोचिएसम्म संसद चल्न नदिने अडान दिएको छ। कर्णाली सरकारले आगामी वर्षका लागि 35,39,85,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएको छ भने सरकारले प्रतिपक्षका प्रश्नको जवाब दिने तयारी गरिरहेको जनाएको छ। कैलालीमा सैनिक अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा नेपाली सेनाका एक होद्धाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँपालिका साथको जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गरिरहेका बेला आज बिहान करिब 9 बजेतिर ग्रेनेड विस्फोट भएको हो। विस्फोटमा परेर गम्भीर घाइते भएका होद्धा हिमाल विक्रम विष्टको लम्कीस्थित लाल रत्न अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा छडा लागेर घाइते भएका सहसेनानी हिमराज जोशीको अवस्था भने सामान्य छ। उहाँलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि वचन गरियो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगीमा हो सधैँ किन एक मासु थियो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाना थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी छानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई टिभी साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। भारतको धौली गंगा जल विद्युत परियोजनाको बाँध खोल्न लागिएकाले महाकाली नदी तटीय क्षेत्रका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। भारतीय पक्षले बाँध खोल्ने लिखित जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै नदी किनारमा नजान र सावधान रहन अपील गरेको हो। भारतको पिथौरागढ़मा रहेको 280 मेगावाट क्षमताको उक्त परियोजनाको बाँधमा जम्मा भएको बालुवा र हिलो सफा गर्न भोलि बिहान 6 बजेदेखि शनिबार साँझ 5 बजेसम्म ढोकाहरू खुल्ला गरिनेछ। बाँधको पानीले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीमा बाढ़ीको जोखिम बढ़ाउन सक्ने भएकाले ब्यास गाउँपालिकादेखि लेखम गाउँपालिकासम्मका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ। कक्षा 12 को परीक्षा नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीड़ित विद्यार्थीहरूले काठमाण्डुको माइती घरमा विरोध प्रदर्शन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा उत्तर पुस्तिका परीक्षण गर्दा लापरवाही भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज दबावमूलक आन्दोलन गरेका हुन्। आफ्नो मेहनत अनुसारको अंक नआएको गुनासो गर्दै प्रदर्शनकारीहरूले बोर्डले तोकेको पुनर्योग र पुनः परीक्षणको शुल्क पनि अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन्। हिउँदको बिजुली संकट टार्न नेपाल विद्युत प्राधिकरणले भारतको बिहारसँग विद्युत साटफेयरको प्रस्ताव गरेको छ। वर्षायाममा बढ़ी भएको बिजुली बिहारलाई दिने र हिउँदमा सोही परिमाणको बिजुली फिर्ता लिने प्राधिकरणको योजना छ। यो व्यवस्थाले हिउँदमा महँगोमा बिजुली किन्नुपर्ने बाध्यता हट्नेछ। तर भारतको सन् 2018 को निर्देशिकामा विद्युत साटफेयरको स्पष्ट व्यवस्था नभएकाले यो प्रस्ताव तत्काल कार्यान्वयन हुन गाह्रो देखिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताउनुभएको छ। बिहार सरकार सकारात्मक भए पनि भारतीय केन्द्रीय नीतिले व्यावहारिक दर रेटमै किनबेच गर्नुपर्ने अडान लिएको छ। नेपाल प्रहरीले गएको जेठ महिनामा मात्रै देशभरबाट विभिन्न भूताका 2182 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कर्तव्य ज्यान, लागू औषध जबरजस्ती गर्ने, बैंकिङ कसो र ठगी जस्ता मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकाहरूलाई प्रहरीको विशेष अभियान अन्तर्गत पक्राउ गरिएको हो। पक्राउ परेका प्रतिवादीहरूबाट 807 वर्ष कैद सजाय कार्यान्वयनमा आएको छ भने उनीहरूबाट 23,44,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असूल गरिएको छ। सबैभन्दा धेरै मध्य प्रदेशबाट 539 जना र बागमती प्रदेशबाट 360 जना पक्राउ गरेका छन्। अदालतको फैसला कार्यान्वयन गराउन र अभियुक्त पक्राउ गर्न प्रहरीले यस कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

AIC बीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AIC सेभ एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

खुसीको कनेक्सन

0: वर्षमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% इएमआईको सुविधा, नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेलसँगै भरोसासँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भेनेजुएलामा लगातार दुईवटा ठूला भूकम्प जाँदा कम्तीमा 32 जनाको ज्यान गएको छ। देशका विभिन्न भागमा 7.2 र 7.5 म्याग्निच्युडका भूकम्प जाँदा 700 भन्दा बढ़ी मानिस घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले बताएका छन्। भूकम्पका कारण दर्जनौ भवनहरू भत्किएका छन् भने ला गुइआइरा राज्यमा सबैभन्दा धेरै क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत टोली खटिरहेका छन्। भत्किएका संरचनामा खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। यद्यपि देशको मुख्य तेल उद्योग र ऊर्जा क्षेत्रमा भने खासै क्षति नपुगेको प्रारम्भिक विवरणले देखाएका छन्। यता बेलायती राजतन्त्रलाई अझ बढ़ी पारदर्शी र जनताप्रति जिम्मेवार बनाउन राजा चार्ल्स तेस्रोले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने भएका छन्। यसो गर्ने उनी बेलायतको इतिहासमै पहिलो राजा बन्नेछन्। बकिङहम दरबारले वार्षिक खर्च प्रतिवेदन सार्वजनिक गर्ने क्रममा राजाको कर विवरण पनि सँगै निकाल्न लागेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र अन्त्यमा एउटा खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति दुई खेल हुँदैछन्। यो खेल मार्फत समूह ईबाट नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ। यो समूहबाट पूर्व विजेता जर्मनी लगातार दुई खेल जित्दै 6 अंकका साथै यसअघि नै अर्को चरणमा पुगिसकेकाले अब बाँकी एक स्थानका लागि आइभरी कोस्ट, इक्वेडर र पूरा साउबीच प्रतिस्पर्धा हुन लागेको हो। राति पाउने 2 बजे हुने खेलहरूमा जर्मनीले इक्वेडरको र आइभरी कोस्टले कुरा साउको सामना गर्नेछ। 3 अंक जोडेर दोस्रो स्थानमा रहेको आइभरी कोस्टलाई अर्को चरणमा पुग्न आजको खेलमा बराबरी मात्रै गरे पनि पुग्नेछ। समान 1 अंक रहेका इक्वेडर र पूरा साउलाई भने अघिल्लो यात्रा तय गर्न खेल जित्नै पर्ने दबाव छ। 12 वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको जर्मनी आज ढुक्क भएर मैदान उत्रनेछ भने पहिलो पटक विश्वकप खेलिरहेको कुरा साउ ऐतिहासिक जित निकाल्दै नयाँ इतिहास रच्ने योजनामा छ। समूह ईको उपविजेता बन्ने टोलीले समूह आईको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रका केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा 2,959 मत खस्यो। मतगणना र पदाधिकारीको चुनाव आजै। ई पासपोर्ट भ्रष्टाचार प्रकरणमा साथै अभियुक्तको बयान सकियो। थुन्चेक बहस शुरू। राष्ट्रिय सभाको बैठक आज बस्दै नबस्दै स्थगित। लुम्बिनी प्रदेश सभाको बैठक पनि बस्न सकेन। मन्त्रीमुखी बजेट भएको भन्दै सांसदहरूको विरोध। कर्णालीमा प्रतिपक्षद्वारा प्रदेश सभाको बैठक अवरूद्ध। कैलालीमा सैनिक अभ्यासका क्रममा ग्रेनेड विस्फोट हुँदा 1 सैनिकको मृत्यु, 1 जना घाइते। भोलिदेखि शनिबार साँझसम्म धौलीगंगाको बाँध खोलिने। दार्चुलादेखि कञ्चनपुरसम्म बाढ़ीको जोखिम, सतर्क रहन आग्रह। भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म 32 जनाको मृत्यु, 700 बढ़ी घाइते। अधिकांश तेल पूर्वाधार सुरक्षित रहेको प्रारम्भिक संकेत। बेलायतका राजा चार्ल्सले व्यक्तिगत कर विवरण सार्वजनिक गर्दै। र फिफा विश्वकपमा आज राति दुई खेल हुँदै जर्मनीले इक्वेडरको र आइभरी कोस्टले कुरा साउको सामना गर्ने। समूह ईबाट दोस्रो टोलीको टुंगो लाग्ने। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का सङ्खुवा सभा।

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्छ लिङलिङको शाखा अब पाँच खपन्छ वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: ए हजुर, ऊ कस्तो भन्या? टाइम मार्बल किन्न बिरासागर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
2: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक सङ्खुवा सभा।

कि चल्दै त ऐसमा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दै त ऐसमा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिलो छ कोट मेरो घरको करेस्तामा पैसाको बोट सत्तामा कुर्सी ढाल्दैन म त पैसाले

चलते त ऐसामा म त सोचेर उठेको पैसामा जिन्दगी चलते त ऐसामा म त सोचेर उठेको पैसामा छैन मनमा छोटो सुकिलो त गो

0: यो त रोमालीको लागि मात्रै थियो, पैसाको लागि कसैलाई पनि दुःख दिनु हुँदैन। अल त हाम्रो यो पढ्ने समय हो।
1: बाई
0: ड्याड, बाई मम,
2: बाई बाई।
3: हल्का चेतनामूलक पनि।
4: डिभिजन वन कार्यालय खाँदबारी संस्था सभाको अनुरोध,
5: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
4: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जङ्गल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
5: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
4: वन जङ्गलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
5: सुरुट बिडीको छुट्टा तथा बलेको सलाईको काँटी वन जङ्गलमा नफालौ।
4: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
5: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
4: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
5: आगोलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
4: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
5: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
4: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: सायद तपाईँ मेरो चप्पल हेर्दै हुनुहुन्छ होला।
1: आफ्नो हैसियतमा बस, मेरो छोरीको हात माग्न आउने आँट कसरी गर्यो?
0: मान्छेको हैसियत चप्पलमा हुनु सर, यहाँ हुन्छ यहाँ।
1: यदि मैले मेरो छोरी दिइनँ भने

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग तिमी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठोघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98435 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536356।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन्ट पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन्ट पेन्ट के हो यो डेन्ट पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन्ट पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी तीनको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127733। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन्ट पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
0: निकिता किराना पसल तुम्लिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9840458909। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङकार, सङ्खुवा सभा।

मेरो छाया र मेरो एकजना मेरा दुई मित्र छन् धेरै मात्रैको अन्धकारमा त छायाले मेरो साथ छोडेर गयो तर एकजोपन त अझै पनि मेरो साथ नै थियो दैरेका छन् भावना दही राजगढी जैसपना कैदी भाषा पहिचान सक्ने

बाँचुन्जेल धेरै गर्न मन छ, के गर्न मन छ सबलाई सुनाइबस्छु जहाँ जहाँ धाइन्छन्। कोठाबाट निक्लिँदा मनभरि आस बोकेर निक्लिन्छु, फर्केर आउँदा निराश मुटु बोकेर आउँछु। अनि एक्लै सोध्छु झरीमा एक्लै रुच्दै हिँड्न त मलाई नै मन लाग्छ, तर मलाई नै झरीमा हिँड्नलाई छाता चाहिन्छ। खुसी आत्मसन्तुष्टिमा हुँदो रहेछ मुस्ताईको भने एक्लै सोच्दै बसे मेरा ती खुसीहरू कहाँ कहाँ पाइन्छ।

देख्दैछ, गाईराका सबै दागहरू देखिँदैछ, घोटेको घोटे थाके दागहरू मेटिँदैनन्, सबैले माफ मलाई मलाई पर्दा केही दिँदैनन्, संसारी स्वार्थी छैन स्वार्थी मात्र मान्छेहरू, नमिल्ने भए यो संसार छाडी जान्थे बरु, आफ्नै आत्मा खान्थे बरु, मर्नु भन्दा अगाडि।

स्वच्छ भावना हतारमा लिन निर्णय तैले एकछिन शान्त बसी सोच्न दिन्छु समय यदि म नै नरहे फरक केही पर्छ पर्दैन यदि म नै मरि गए समस्या मर्छ मर्दैन जन्म

गरी रातको छुट कालो बादल जस्तै थिए पत्नी झरी भएको हुँ कर्तव्य बोक्न खोज्ने छु त्यसैले भारी भएको छु हरेक होइन थकाइ मारिरहेको छु आफैलाई सघाइरहेको छु आफ्नै खुट्टामा उभिन

ये सानो जिन्दगीमा गर्न भने धेरै खोजियो, गर्न भने कमै सकियो। के गरे त्यसमा पछुतो भन्ने चाहिँ छैन, तर प्रश्न मनमा उब्जेको छ, म भनेपछि मलाई सम्झन्छन् चाहिँ कतिले।

केही गरी सम्झिराख्नु यो अभागीलाई, यदि मरिगए म केही गरी फर्केर आउनेछु त कालो बादलसँग भइसके। जय होस्।

यति बेला हो गराउने? 5 बजे अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छन् त, न फोन उठाउँछौ? घर परिवारको अस्त व्यस्त केही छैन है? बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

0: का लागि दोस्रो चरणको निर्वाचन अहिले जारी छ। केन्द्रीय निर्वाचन आयोगले बिहिबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो। सार्वजनिक कार्यतालिका अनुसार निर्वाचन प्रक्रियाहरू बिहिबार राति 11:40 बजेदेखि नै शुरू भएका छन्। राति 11:40 देखि 11:55 उम्मेद्वारी मनोनयन फारम वितरण गरिएको थियो भने 11:55 देखि शुक्रबार बिहान 12:25 मनोनयन दर्ताको समय तोकिएको थियो। यस्तै बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन, 1:15 देखि 1:40 उम्मेद्वार विरूद्ध दावी विरोध र उम्मेद्वारी फिर्ता, बिहान 1:40 देखि 3 बजेसम्म निर्वाचन तथा मतदान प्रक्रियाको तयारी गरिएको जनाइएको छ। आयोगका अनुसार बिहान 3:30 उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै बिहान 4 बजेदेखि अहिले 10 बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिनेछ। आयोगले सबै प्रतिनिधि तथा सरकारवालालाई तोकिएको समय तालिका अनुसार आवश्यक तयारी सहित सहभागी हुन समेत अनुरोध गरेको छ। राज्यसभाको 2 उपसभापति पदमा डाक्टर सोरिम वागले र विराज भक्त श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन्। त्यस्तै महिला उपसभापतिमा सविता गौतम, इन्दिरा राणा मगर र तोसीमा कार्कीले उम्मेद्वारी दिने घोषणा गरेकी छन्। दुई मध्ये एक महामन्त्री मनोनित हुनेछन्। बाँकी रहेको एक पदका लागि आधा दर्शन भन्दा बढ़ी नेताहरूले दावी गरेका छन्, जसमा शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, गणेश पराजुली, मनिष झा, गणेश कार्की, रञ्जु दर्शना, सागर ढकाल र प्रमोद नेउपाने लगायतले दावी गरेका छन्। सहमहामन्त्रीमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संगौला, यज्ञमणि नेउपाने, असीम सहारीमा विश्वकर्मा लगायतले दावी गरेका छन्।
1: सरकारका 3 महिना चुनौतीभित प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 3 महिना पूरा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको एकल बहुमतको जगमा बनेको यो सरकार 100 बुझे शासकीय सुधार कार्यसूचीलाई आधार बनाई परिणाममुखी शासनको नारासहित अघि बढ़िरहेको छ। 2082 चैत 13 गते प्रधानमन्त्री पदमा शाहले शपथ ग्रहण गरेसँगै बसेको पहिलो मन्त्री परिषद बैठकले उक्त महत्वाकांक्षी कार्यसूची स्वीकृत गरेको थियो। यस अवधिमा सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको छ। तर महत्वाकांक्षी लक्ष्यहरू कार्यान्वयन गर्ने क्रममा कानूनी जटिलता, संस्थागत प्रतिरोध, अदालती हस्तक्षेप तथा केही राजनीतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाएका छन्। वाचा अनुसार व्यवहार नहुँदा बाधा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सुशासन, पारदर्शिता र जवाफदेहिता सहितको सेवा पाउने अपेक्षामा रहेका जनताले 3 महिना बित्दा पनि सोचे अनुसार हुन नसकेको गुनासो गर्न थालेका छन्। पुरानो दलहरूको भागभण्डाको सत्ता र राजनीतिबाट वाक्क भएका जनताले फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रासोपालाई 2/3 नजिक बहुमत दिएर जिताएका हुन्। 275 सदस्यीय प्रतिनिधि सभामा रासोपाका 182 सांसद छन्। तरंगित कर्मचारी संयन्त्र। प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको 3 महिना पुग्दा शासकीय सुधारमा केही काम भएका छन्। तर शासकीय सुधार सम्बन्धी सरकारले प्रतिबद्धता गरेका 100 कार्यक्रम भने पूरा हुन बाँकी छ। आधा जस्तो कार्यक्रम कार्यान्वयनमा आउन बाँकी रहँदा सुशासनमा केही राम्रा संकेत देखिएका छन्। शाह प्रधानमन्त्री बने यता कर्मचारी क्षेत्र भने सबैभन्दा तरंगित छ। यस अवधिमा सरकारका विभिन्न निर्णयबाट कर्मचारी वृत्तमा यस्तो परिस्थिति देखिएको हो। आर्थिक सुधारका एजेण्डा ओझेलमै बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण गरे लगत्तै सार्वजनिक गरेको 100 दिन 100 प्राथमिकता कार्ययोजना घोषणा गरे पनि आर्थिक सुधारका एजेण्डाले भने मूर्त रूप लिन सकेको छैन। चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा नागरिक दैनिकले छापेको खबर हो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने विषयलाई बहसमा ल्याएको छ। चितवनमा आयोजित पार्टीको पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय सभा गैर दलीय विशेषज्ञ सभा बनाउने एजेण्डा अघि सारिएको छ। पार्टीको अर्थ राजनीतिक प्रस्तावमा दलविहीन स्थानीय तहबारे उल्लेख गरिएको छ। राष्ट्रपाले प्रतिनिधि सभाको चुनावी वाचापत्रमै स्थानीय तहमा गैर दलीय प्रतिस्पर्धाको व्यवस्था गर्ने एजेण्डा ल्याएको थियो। राष्ट्रिय सभालाई पनि गैर दलीय बनाउने विषय महाधिवेशन मार्फत अघि सारिएको हो। राष्ट्रपाका तत्कालीन राजनीतिक प्रस्तावनामा सांसद मन्त्री नबन्ने प्रणाली पनि राष्ट्रपाले बहसमा प्रवेश गराइसकेको छ। 59 सदस्यीय राष्ट्रिय सभामा 3 जना मन्त्री परिषदको सिफारिश